0: when you are off. Turn on the radio and tune in FM 92.6 UCB Dunia.
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
3: السلام علیکم, آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا اور پروگرام جاویدان زندگی کے ساتھ. آپ کا ہوسٹ محمد علی اجود آپ کی خدمت میں حاضر ہے. اور جیسا کہ آپ جانتے ہیں اس پروگرام کی ہوسٹنگ کے جو فرائض ہیں, پہلے مسفر ارشد صاحبہ جو ہے وہ نبھا رہی تھی, جو کہ یہاں پہ اسٹوڈنٹ بھی ہیں FMCS کی, لیکن آج سے جو ہے ہوسٹنگ کے جو فرائض ہیں انشاءاللہ میں نبھاؤں گا. اور جیسا کہ آپ جانتے ہیں کہ ہمارے UCP میڈیا کلب کے محمد عرفان علی فانی صاحب لیکچرار بھی ہیں یہاں پہ, تو وہ ان کی کوشش ہوتی ہے کہ وہ ٹیلنٹڈ لوگوں کو جو ہے فائنڈ کریں, ان کے ساتھ پروگرام کریں, اور اسٹوڈنٹس جو ہیں ان کے ساتھ, خاص کر جو ہے ان کو اپنے ساتھ ایز اے ہوسٹ جو ہیں وہ پروگرام ان کے ساتھ کریں, اور نئے اسٹوڈنٹس کو بھی انٹروڈیوس کرائیں, کیونکہ اس میں بیسکلی ان کا مقصد یہ ہے ان کو ان کے ٹیلنٹ کو ڈسکور بھی کریں اور ان میں امپروومنٹ بھی لائیں, ان کی ٹریننگ بھی کریں. تو میرے لیے بھی ایک بڑا اچھا موقع ہے, اس کو میں انشاءاللہ اویل کروں گا. اور ہمارے ساتھ اس وقت محمد عرفان علی فانی صاحب اس وقت موجود ہیں. السلام علیکم سر, کیسے ہیں؟
4: وعلیکم السلام اجود, سب سے پہلے تو میں آپ کو خوش آمدید کہتا ہوں پروگرام جاویدان زندگی کے اندر, کیونکہ ہم ٹیچرز ہیں, ہم پڑھاتے ہیں, اور پڑھاتے ہوئے کلاسز کے اندر ہمیں بہت سارے ایسی آوازیں ملتی ہیں بعض اوقات جب بچے پریزنٹیشنز دے رہے ہوتے ہیں یا کوشچن آنسر سیشن چل رہا ہوتا ہے, تو وہاں سے ہمیں یہ لگتا ہے کہ ان بچوں کو اس سے ہٹ کے بھی ریڈیو میں آنا چاہیے, ان کی آواز کے اندر, ان کے تلفظ کے اندر, یا ان کے پاس جو علم ہے وہ صرف ان کی ذات تک محدود نہیں ہونا چاہیے, بلکہ ان کو ہم وہ پلیٹ فارم دیں جس پلیٹ فارم کے ذریعے سے وہ اپنے علم کو, اپنے ٹیلنٹ کو, اپنے نالج کو اپنے سامعین تک پہنچا سکیں. تو آپ کو بھی میں نے اسی لیے, کیونکہ آپ کو بھی کلاس کے اندر جب میں نے سنا مجھے بہت اچھا لگا, اور اس پروگرام کی ہوسٹنگ کے لیے میں آپ کو خوش آمدید کہتا ہوں. کیونکہ ہر روز جو بچے ہیں وہ ہمیں مل رہے ہوتے ہیں, ان سے ہماری بات چیت چل رہی ہوتی ہے, تو میری یہ کوشش ہوتی ہے کہ میں وقتاً فوقتاً مختلف جو طلبہ و طالبات ہیں ان کو اپنے ساتھ انگیج کر کے ان کے اندر جو ہیزیٹیشن ہوتی ہے, جو ریلکٹنس ہوتی ہے ٹو فیس دا مائک آف ریڈیو اور ٹو فیس دا کیمرا آف ٹیلی ویژن, وہ ہم ریموو کر سکیں.
3: جی سر, تھینک یو سو مچ, میں آپ کا بڑا شکر گزار ہوں, اینڈ تھینک یو سو مچ اگین فار دس وارم ویلکم. لسنرز, پروگرام میں جو بیسیکلی اس میں ہمارا ایک روایت ہے کہ ہم مختلف ٹاپکس پہ جو زندگی سے ریلیٹڈ مختلف ٹاپکس ہوتے ہیں ان کے بارے میں ہم بات کرتے ہیں. جیسے کہ آپ جانتے ہیں کہ کچھ چیزیں ایسی ہوتی ہیں جو ہماری زندگی پہ بیت رہی ہوتی ہیں, وہ ہمارے لیے اسٹریس کا باعث بنتی ہیں, ہمارے لیے دکھ کا باعث بنتی ہیں, ہمیں ہرٹ کرتی ہیں, لیکن ہم جو ہیں ان کو ریکوگنائز نہیں کر پا رہے ہوتے, ان کے بارے میں اس طریقے سے ہم بات نہیں کر پا رہے ہوتے کہ وہ ہم ان کو ریکوگنائز کرنا بڑا ضروری ہوتا ہے. ہم یہ بھی کوشش کرتے ہیں کہ زندگی سے ریلیٹڈ جو فیکچوئل چیزیں ان کے اوپر بات کریں, اور ہم مختلف قسم کے جو پہلو ہیں, ٹاپکس ہیں, ان کے اوپر ہم گفتگو کرتے ہیں جناب عرفان علی فانی صاحب کے ساتھ. اور آج جو ہم نے ٹاپک اپنا ڈیسائیڈ کیا ہے وہ بڑا ایک خوبصورت اور انٹرسٹنگ قسم کا ٹاپک ہے. بیسیکلی یہ ڈیپینڈنسی بیسیکلی کیا ہوتی ہے, ڈیپینڈنسی پہ آج ہم بات کریں گے. اور جیسے کہ آپ جانتے ہیں کہ ہماری زندگی میں بہت ساری چیزیں ہیں جو ہم آسانی کے لیے, مطلب ہمارے کچھ چیزیں تو ایسی ہوتی ہیں جو دوسروں سے اس میں مدد ٹو سم ایکسٹینٹ ضروری ہوتی ہے, لیکن بعض چیزیں ایسی ہوتی ہیں جو ہماری زندگی میں ہم جو ہے آسانی کے لیے, اور ہم دوسروں پہ وہ چیز چھوڑ دیتے ہیں, دوسروں پہ ڈال دیتے ہیں کہ وہ ہمارے ہمیں ہیلپ آؤٹ کریں, اور اس وجہ سے ہماری جو خود کی صلاحیتیں ہیں سم ٹائمز وہ ہم پروو نہیں کر پاتے.
4: سب سے پہلے, کیونکہ ارسٹوٹل ونس سیڈ کہ ہیومن بینگ, جو انسان ہے وہ ایک سوشل اینیمل ہے, انسان ایک معاشرتی حیوان ہے, انسان کبھی بھی تنہا اس دنیا میں سروائیو نہیں کر سکتا. انسان کو اپنی زندگی کی بنیادی ضروریات کے حصول کے لیے دوسرے لوگوں کے ساتھ تعلقات کو استوار کرنا اور دوسرے لوگوں کے ساتھ رہنا جو ہے وہ انسان کی مجبوری بھی ہے اور انسان کی خواہش بھی ہے. اب اس میں دو چیزیں ہوتی ہیں, ایک تو یہ ہے کہ آپ اپنی بنیادی ضروریات کو پورا کرنے کے لیے دوسرے لوگوں پہ ڈیپینڈنٹ ہو, یہ نیچرل چیز ہے. ایک انسان دوسروں پہ ڈیپینڈنٹ ہوتا ہے اپنی خواہش سے. کس طرح سے خواہش سے ڈیپینڈنٹ ہوتا ہے کہ ہم دوسرے لوگوں سے ایسی توقعات وابستہ کر لیتے ہیں. فار ایگزامپل, ہم بچوں کو کلاسز میں پڑھا رہے ہوتے ہیں, ان کو ہم نے کوئی اسائنمنٹس دے دی, کچھ پریزنٹیشنز ہیں ان کی, تو تین بچوں کا ہم نے گروپ بنا دیا, دو بچوں کا گروپ بنا دیا, تو ایک بچہ تو بہت کام کر رہا ہے اس میں, جو دوسرے دو ہیں وہ یہ کہہ رہے ہیں کہ یار ہمارا کام بھی آپ کر دو. کہ بعض اوقات ہم وہ کام جو خود بہت ٹائملی کر سکتے ہیں اور اس کا فائدہ بھی ہماری ذات کو ہوتا ہے, और उस काम को करने की ख्वाहिश भी हम खुद रखते हैं। हम क्या करते हैं, किसी दूसरे बंदे की तलाश में होते हैं कि वो शख्स हमें हेल्प आउट करे, वो शख्स हमारी जगह पे हमारा काम कर दे, वो काम के जो हम खुद नहीं अपने लिए कर रहे। यहाँ पे आके हमें एक चीज़ समझना बड़ी ज़रूरी है और वो एक तल्ख हकीकत है ज़िंदगी की, और वो ये है कि दुनिया कभी भी अपने आप को आपकी खुशी के लिए वक्फ नहीं करेगी। दुनिया कभी भी आपकी खुशी के लिए अपने आप को वक्फ नहीं करेगी। इसका मतलब ये है कि हम दूसरों पे डिपेंडेंट तो हो रहे होते हैं, दूसरों पे इन्हसार कर रहे होते हैं। जब हम दूसरों पे इन्हसार करेंगे तो हमारी उनसे कुछ तवक्कोआत व्यवस्था हो जाएंगी, हम उनसे कुछ एक्सपेक्ट करना शुरू कर देते हैं। जब वो एक्सपेक्टेशंस टूटती हैं तो क्या होता है, हमारे बच्चे इस उम्र में जो स्टूडेंट्स होते हैं वो कभी ये कहते हैं कि दुनिया ही बेवफाओं की है, दुनिया बेवफा हो गई है, और इस तरह के इश्क जो के अंदर टूटे हुए जैसे आशिक होते हैं उस तरह की जो पोस्ट हैं वो फेसबुक पे हम देखते हैं, उन बच्चों की व्हाट्सएप पे भी देखते हैं। तो अब सिर्फ इसलिए ये होता है क्योंकि आपने जिंदगी के अंदर सहूलत जो है उसको तलाशना शुरू किया, और आपने सहूलत के लिए जो इंतखाब किया वो आपने खुद ना किया। देखो ये कितनी अजीब बात है अजवत, कि काम मेरा है, ख्वाहिश मेरी है, उसका फायदा भी मुझे होना है, लेकिन मैं किसी दूसरे बंदे को कह रहा हूं कि यार ये काम कर दे। फॉर एग्जाम्पल, अगर मैं रिसर्च कर रहा हूँ, थीसिस लिख रहा हूँ, तो मैं कहता हूँ यार ये मुझे SPSS में फलां टेस्ट नहीं लगाना आता, तो काइंडली मेरी जगह पे यार अगर आप कर दो तो अच्छा होगा, यार फलां दिन मैं आ नहीं पाऊंगा तो मेरी जगह पे फलां असाइनमेंट आप कर दो तो क्या होगा। अब जो काम आप खुद नहीं अपने लिए कर पा रहे, दूसरे को आप कह रहे हो कि वो आपकी जगह पे ये काम कर दे, और जब वो काम नहीं करेगा, एक तो उसका ये नुकसान कि आपके आपस के ताल्लुकात जो हैं वो खराब हो गए, और आप दोबारा से उससे शिकवा शिकायत कर रहे हो हालांकि आपने खुद भी वो काम नहीं किया था। पहले शिकवा तो आपको अपने आप से करना चाहिए कि फर्स्ट स्टेज पे तो आप थे ना कि जिसने वो काम करना था, आपने खुद इनकार कर दिया करने से। मैं तो ऐसे ऐसे केसेस भी जानता हूं, पंजाबी में इसको कहते हैं पोस्ती, ऐसे ऐसे पोस्ती भी होते हैं जो बैठे हुए हैं, पीना पानी है, पास पानी पड़ा हुआ है, प्यास लगी हुई है,
3: वो फिर कह रहे होते हैं
4: कि और वो इंतजार में है कि यहाँ से कोई बंदा गुजरे तो उससे मैं कहूँ यार वो पानी का गिलास तो जरा मुझे पकड़ा।
3: अच्छा,
4: तो
3: मैंने अक्सर ये ऐसे घरों में भी देखा कि वो कह रहे होते हैं, खुद नहीं उठ पाते, वो अपनी बहन से कह रहे होते हैं या अपनी मदर से कह रहे होते हैं कि अभी पानी का गिलास तो देना,
4: यस
3: इस तरह चीजें मांग रहे होते।
4: बड़ी ये जो चीजें हैं कि आप देखो, एक नुकसान ये हुआ कि उसने अगर वो काम नहीं कर पाया तो आपके आपस के ताल्लुकात खराब हो गए, ये पहला नुकसान है। दूसरा नुकसान इस डिपेंडेंसी का ये होगा कि आप अगर वो खुद काम करते तो आपको एक जिंदगी से सबक मिल जाना था, आपने कोई नई चीज सीख लेनी थी। फॉर एग्जाम्पल, असाइनमेंट हमने बच्चों को दी, बच्चे कहते हैं सर हमें कंप्यूटर पे काम नहीं करना आता फॉर एग्जाम्पल, या हम इन पेज पे टाइप नहीं कर सकते, तो अगर वो करेंगे नहीं तो 20 साल के बाद भी वो यही कहेंगे कि हम टाइप नहीं कर सकते। आपको किसी दिन तो उस हकीकत को फेस करना पड़ेगा कि ये कहीं से तो आपने सफर को शुरू करना है ना। तो बजाय इसके कि आप दूसरे बंदे को कह रहे हो तो वो उसमें वो महारतें आ रही हैं। अब जिंदगी में बहुत सारे मैंने ऐसे काम किए जो दूसरों के लिए किए, लेकिन उसका फायदा मुझे ये हुआ कि मैं खुद उस काम में माहिर हो गया, ठीक है, और वो जो शख्स था उसके पास शायद वो डिग्री तो आ गई हो गई, या उसके पास जो वो हासिल करना चाहता था वक्ती तौर पे वो चीज तो उसको मिल गई हो गई, लेकिन जो असल महारत है, जो अंदरूनी ताकत है आपकी, उससे आप महरूम हो जाते हो।
3: जी सर, इसमें मैं आपने बड़ी जबरदस्त तरीके के साथ इसको सम अप किया है, लेकिन मुझे एक थोड़ी सी आप ये बात बताएं इसमें कि देखिए हम बहुत सारे काम होते हैं जिंदगी में जो रह जाते हैं वो हम कर नहीं पाते बिकॉज ऑफ डिपेंडेंसी, क्योंकि हम दूसरों पे डिपेंड कर रहे होते हैं। और अब उस तरीके से मैंने जैसे पहले ही बात की थी, हम सलाहितें जो अपनी समटाइम्स उनका लोहा नहीं मनवा पाते और कुछ काम भी अधूरे रह जाते हैं। तो आप इस बात को क्या कैसे समझते हैं कि ये जो डिपेंडेंसी का फैक्टर है ये अपने वजूद में टू सम एक्सटेंट सही भी है या गलत ही?
4: ओके, मतलब डिपेंडेंट होना सही है या गलत है? एक मैंने आपको एस्पेक्ट्स तो ये बताया कि एक तो हमारी मजबूरी है कि हमने मुआशरे में रहना है
3: जी।
4: हमें हमारे वालदैन के साथ रहना है, उनके बगैर तो, कहते हैं ना कि अरिस्टोटल ने कहा था कि सिर्फ बीस्ट एंड गॉड ही सेल्फ सफिशिएंट होते हैं जो अकेले रह सकते हैं, इंसान कभी भी अकेला नहीं रह सकता है। एक तो ये है कि हमारी मजबूरी है कि हम इंसान के साथ रहें। दूसरा ये है कि सलाहियतें मेरी हैं। आज वह जिंदगी में ना एक चीज बड़ी इंपॉर्टेंट है और कुछ तलख असबाक हैं जिंदगी के, अगर हम उन तलख बातों को जितनी जल्दी फेस कर लेंगे ना उतनी जल्दी जिंदगी गुजारना हमारे लिए आसान हो जाएगी। पहली एक हकीकत तो अभी मैंने आपको यह बताई कि जिंदगी में दुनिया कभी भी आपको आपकी खुशी के लिए अपने आप को वक्फ नहीं करेगी। और दूसरी तलख हकीकत जिंदगी की यह है कि जिंदगी अपने वजूद में एक मुश्किल का नाम है। लाइफ इज नॉट ईजी। एक किताब है जो मैंने पढ़ी और मुझे बहुत अच्छी लगी, स्कॉट पेक की लिखी हुई किताब है, द रोड लेस ट्रेवल्ड किताब का नाम है, द रोड लेस ट्रेवल्ड, कि एक ऐसा रोड, एक ऐसी सड़क जिस पे कभी कोई नहीं चला। उस किताब की जो सबसे पहली लाइन तीन हरूफ पे बेस करती है और वो ये है, लाइफ इज डिफिकल्ट, जिंदगी मुश्किल है।
3: लिसनर्स, हमें यहाँ पे एक छोटी सी एक म्यूजिक ब्रेक लेनी है, जहाँ से गुफ्तगू का सिलसिला टूटा है हम वहीं से दोबारा शुरू करेंगे। सो टिल देन स्टे ट्यून्ड विद अस, कीप लिसनिंग FM 92.6 यूसीपी की दुनिया।